0: چین کے ساتھ ملک کی کھلونوں کی صنعت کو مربوط کرنے، مینوفیکچرنگ صلاحیت کو مستحکم بنانے اور کاروبار کرنے میں سہولت پیدا کرنے پر توجہ مرکوز کرے گی۔ اس موقع پر جناب پیوش گوئل نے کہا کہ بھارت کی کھلونوں کی صنعت کی ترقی سے وکست بھارت کے مقصد کی سمت ملک کی پیش رفت کی عکاسی ہوتی ہے۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ خارجہ سیکرٹری وکرم مصری نے بیجنگ میں چین کے نائب وزیر خارجہ ہوا چونگیانگ سے ملاقات کی اور باہمی تعلقات کے تمام تر پہلوؤں کا جائزہ لیا۔ جناب مصری نے اس نظریے کو آگے بڑھانے کے طور طریقوں پر بھی تبادلہ خیال کیا کہ بھارت اور چین ساجیدار ہیں اور تجارتی اور اقتصادی رابطوں میں باہمی طور پر مفید نتیجوں کے ذریعے ایک دوسرے کے لیے مواقع دستیاب کرا سکتے ہیں۔ چین میں بھارتی سفارت خانے کے مطابق دونوں عہدیداروں نے بھارت چین سرحدی علاقوں میں امن و استحکام برقرار رکھنے کی اہمیت کو تسلیم کیا۔ اس سے قبل جناب مصری نے بیجنگ میں چین کی پیپلز سیاسی صلاحکار کانفرنس کی 14ویں قومی کمیٹی کے ڈپٹی سیکرٹری جنرل ہونگ لیانگ کے ساتھ اپنی میٹنگ کے دوران سیاسی اور عوام سے عوام کے رابطوں کی سطح پر بھارت اور چین کے درمیان باہمی تبادلوں کو وسعت دینے کے طور طریقوں پر تبادلہ خیال کیا۔ اس میٹنگ میں چین میں بھارت کے سفیر وکرم دورائے سوامی بھی موجود تھے۔ اتراکھنڈ میں موسمیات کے محکمہ نے آج ریاست کے مختلف حصوں میں شدید سے لے کر بہت شدید بارش کے امکان کے مدنظر وارننگ جاری کی ہے۔ ہمارے نامہ نگار نے بتایا ہے کہ ریاست میں کئی مقامات پر کل رات سے لگاتار بارش ہونے کی وجہ سے سڑک راستہ بند ہو گیا ہے۔ تفصیل ہمارے نامہ نگار سے۔
1: اتراکھنڈ میں دہرادون اور کئی دیگر حصوں میں کل رات سے لگاتار بارش ہو رہی ہے۔ دہرادون، پوڑی، رودر پریاگ، پتھورا گڑھ، چمولی اور باگیشور میں سبھی اسکول اور آنگن واڑی مراکز آج بند ہے۔ لگاتار بارش ہونے سے پہاڑی خطوں میں دریاؤں میں پانی کی سطح میں اضافہ ہو گیا ہے۔ دیہی علاقوں میں تقریباً 50 سڑکوں کا راستہ بند ہے اور بحالی کا کام جاری ہے۔ البتہ چار دھام یاترا کا راستہ فی الحال کھلا ہے اور انتظامیہ صورتحال پر قریبی نظر رکھے ہوئے ہے۔ موسمیات محکمے کے مطابق ریاست میں اگلے چند روز تک مانسون کے سرگرم رہنے کا امکان ہے۔ بیشتر علاقوں میں ہلکی سے لے کر اوسط بارش ہونے جبکہ کئی مقامات پر تیز بارش ہونے کی بھی پیشگوئی کی ہے۔ دہرادون سے ساکشی سنگھ کی رپورٹ کے ساتھ خبر نامی کے لیے میں شعیبہ۔
0: وزیر اعظم نریندر مودی نے کہا ہے کہ بنی نوع انسان کی بہبود فطرت کو محفوظ رکھنے اور اس کا خیال رکھنے میں پنہا ہے۔ ایک سنسکرت شلوک شیئر کرتے ہوئے جناب مودی نے کہا کہ ملک کی روایت بھی سبھی کو انصاف کے راستے پر چلنے کی ترغیب دیتی ہے۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے آج پیرو کے یوم آزادی کے موقع پر وہاں کی حکومت اور عوام کو مبارکباد پیش کی ہے۔ ایک سوشل میڈیا پوسٹ میں ڈاکٹر جے شنکر نے کہا کہ بھارت پیرو کے ساتھ تعلقات مضبوط بنانے کا خواہش مند ہے۔ وزارت خارجہ نے ایک تجارتی جہاز ایم وی اومورفی پر حملے کے بعد کل بھارت میں یوکرین کے سفیر ڈاکٹر الیگزینڈر پولیشچوک کو طلب کیا۔ اس حملے میں ایک بھارتی شہری ہلاک ہو گیا۔ اس واقعے پر انہیں اپنی شدید تشویش سے آگاہ کرتے ہوئے وزارت نے تجارتی جہازوں پر اس طرح کے حملوں کی سخت الفاظ میں مذمت کی۔ دولت مشترکہ کھیلوں میں بھارت کی پیرا ایتھلیٹ شرمیلا دھنکڑ نے گلاسگو میں 9.81 میٹر کی سیزن کی بہترین کارکردگی کے ساتھ خواتین شارٹ پٹر F57 مقابلے میں سونے کا تمغہ جیتا ہے۔ اس کامیابی کے ساتھ ہی شرمیلا دولت مشترکہ کھیلوں میں سونے کا تمغہ حاصل کرنے والی پہلی پیرا ایتھلیٹ بن گئی ہیں۔ صدر جمہوریہ دروپدی مرمو نے دولت مشترکہ کھیلوں کے دوران شرمیلا دھنکڑ کے سونے کا تمغہ جیتنے پر انہیں مبارکباد پیش کی ہے۔ ایک سوشل میڈیا پوسٹ میں صدر جمہوریہ نے کہا کہ دولت مشترکہ کھیلوں میں بھارت کی طرف سے پیرا ایتھلیٹس میں پہلی بار سونے کا تمغہ حاصل کر کے شرمیلا نے تاریخی کامیابی حاصل کی ہے۔ نوجوانوں کی عمر اور کھیلوں کے مرکزی وزیر ڈاکٹر منسوخ مانڈویا نے شرمیلا دھنکڑ کو مبارکباد دیتے ہوئے کہا کہ ان کے جذبے نے عالمی سطح پر پورے ملک کا سر فخر سے بلند کیا ہے۔ اسکاٹسٹون اسٹیڈیم میں بھارتی ہائی جمپر سرویش کشارے نے بھی مردوں کے ہائی جمپ مقابلے میں چاندی کا تمغہ جیتا ہے۔ سبھی جمہوریہ نے مردوں کے ہائی جمپ مقابلے میں چاندی کا تمغہ حاصل کرنے پر سرویش کشارے کو بھی مبارکباد پیش کی ہے۔ کھیلوں کے مرکزی وزیر ڈاکٹر منسوخ مانڈویا نے سرویش کو مبارکباد دیتے ہوئے کہا کہ ان کی شاندار کارکردگی نے پورے ملک کا نام روشن کیا ہے۔ सभी जमहूरी। इसके अलावा वेट लिफ्टर वलोरिया अजय बाबू और ज्ञानेश्वरी यादव ने चांदी का एक एक तमगा जीता है। सभी जमहूरिया द्रौपदी मुर्मू ने मर्दों के वेट लिफ्टिंग में 79 किलोग्राम जुमरे में चांदी का तमगा हासिल करने पर वलोरी अजय बाबू के तय ने ख्वाहिशात का इजहार किया है। खवातीन के शॉटपुट F57 मुकाबले में कांसे का तमगा जीतने पर शिल्पा के शैला को मुबारकबाद पेश करते हुए सभी जमहूरिया ने कहा कि उनका अज्म और मुसलसल कोशिश करते रहने का जज्बा सभी को तरगीब देता है। मर्दों की 16वीं हॉकी जूनियर नेशनल चैंपियनशिप 2026 आज सुबह तमिलनाडु के शहर कोयम्बटूर में शुरू हो रही है। इस टूर्नामेंट में मुल्क की मर्दों की बेहतरीन हॉकी टीमें हिस्सा लेंगी, जो 12 दिन यानी 8 अगस्त तक मुकाबला करेंगे, जिसमें कौमी चैंपियन का फैसला होगा। टूर्नामेंट का इफ्तिताह डिवीजन सी के पूल ए मैच में आसाम और मिजोरम के दरमियान मुकाबले से होगा। ये थी खबरें और अब अखबारात के आईने के साथ हैं फहीम अहमद।
2: शुक्रिया गोनन। कौमी राजधानी दिल्ली से शाया होने वाले आज के उर्दू अखबारात की 6 सुर्खियां एक दूसरे से मुख्तलिफ हैं। अखबार इंकलाब की 6 सुर्खी है, पेपर लीक के खिलाफ तरमीमी बिल लोकसभा में पेश। अखबार प्रताप लिखता है, इंजीनियरिंग मसनूआत की बरामदात में 21% इजाफा, 5 गुना से ज्यादा की छलांग। अखबार ने तजारती जहाज पर हमले में एक भारतीय मल्लाह की मौत के वाकये पर एहतजाज दर्ज कराने के लिए यूक्रेन के सफीर को तलब किए जाने की खबर को सफे अव्वल पर जगह दी है। अखबारात ने वजीर आला रेखा गुप्ता के हाथों त्यागराज स्टेडियम में 22वीं दौलत मुश्तरका टेबल टेनिस चैंपियनशिप का इफ्तिताह किए जाने की खबर को भी नुमाया किया है। अखबार इंकलाब ने ईरान के रहबर आला मुश्तबा खामेनाई के इस बयान को अहमियत दी है कि अमन मुआहदा लबनान पर इसराइली हमलों के खात्मे से मशरूत। अखबारात की दीगर अहम बैन अलाकौमी खबरें इस तरह है, गिरफ्तारी के वारंट के बावजूद नेतन्याहू अमरीका रवाना।
0: आखिर में खास खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने खलाई शोबे में भारत के फरोग पाते हुए प्राइवेट इको निजाम की सताइश की है। वजीर आजम ने विक्रम 1 की कामयाबी के तनाजुर में स्काईरूट एयरोस्पेस के बानी अहलकारों से मुलाकात की। बिहार और आसाम की सरकारों ने नीट मामले पर एहतजाज करने वाले अफराद के खिलाफ केस वापस लेने और मुख्तलिफ इल्जाम में गिरफ्तार किए गए अफराद को रिहा करने का ऐलान किया है। एनडीए पार्लियामानी पार्टी आज नई दिल्ली में अपनी हफ्तेवार मंगल मिलन मीटिंग का अहतमाम करेगी। सियाहती वजारत ने इनक्रेडिबल इंडिया ब्रांड के तहत आलमी सतह पर भारत को तरजीही सियाहती मुल्क के तौर पर फरोग देने की खातिर एयर इंडिया के साथ मुफाहमत नामे पर दस्तखत किए हैं। भारत और चीन ने सरहद पर अमन इस्तेहकाम बरकरार रखने की अहमियत का इरादा किया है और दोनों मुश्तरका खेलों में भारत की पैरा एथलीट शर्मिला धनखड़ ने खवातीन के शॉटपुट मुकाबले में सोने का तमगा जीता है। इसके साथ ही ये खबरनामा खत्म हुआ।
3: आकाशवाणी दिल्ली का ये इंद्रप्रस्थ चैनल है। मीडियम वेव 366.3 मीटर अर्थात 819 किलो हर्ट्ज, डीआरएम 810 किलो हर्ट्ज पर। आइए सुनते हैं शास्त्रीय संगीत का कार्यक्रम स्वर गंगा। इस कार्यक्रम में आज हम आपको सुना रहे हैं फतेह अली का सितार वादन। ये पेश कर रहे हैं राग नट भैरव। इनके साथ तबले पर संगत की है मोहम्मद अकरम ने।

विधानसभा परजुमन अली खान से खबरें सुनिए। लोकसभा में उस बिल पर बहस जारी है जिसमें पेपर लीक मामले में सख्त सजाएं और फास्ट ट्रैक अदालतों के कायम की तजवीज है। हुकूमत ने कहा है कि यह नया कानून तलबा के मुस्तकबिल के तहफ्फुज के खातिर उसके आजम की अक्कासी करता है, जबकि अपोजिशन ने तालीमी निजाम में वसी तर इस्लाहात पर जोर दिया। सुप्रीम कोर्ट ने नीट पेपर लीक के खिलाफ एहतजाज के दौरान गिरफ्तार किए गए कम उम्र तलबा की रिहाई का हुक्म दिया है। महाराष्ट्र, बिहार और आसाम की हुकूमतों ने तलबा के खिलाफ दर्ज मामलात वापस लेने का हुक्म दिया है। पाकिस्तान के जेर कब्जा जम्मू कश्मीर में मुजाहिरीन पर फायरिंग के दौरान 20 अफराद हलाक हो गए। भारत ने कहा है कि पाकिस्तान के जेर कब्जा जम्मू कश्मीर में नामनिहाद असेंबली इंतखाबात उसके गैर कानूनी कब्जे को छुपाने के लिए महज एक दिखावा है। जून के महीने में सनअती पैदावार की शरह तरक्की पिछले 23 महीनों की बुलंदतरीन सतह 7.3% हो गई है। ओडिशा में शदीद बारिश के सबब बड़े दरियाओं में तुगयानी आने की वजह से सैलाब की संगीन सूरत हाल पैदा हो गई है। और आईएसएसएफ निशानेबाजी वर्ल्ड कप में सोनम उत्तम भास्कर और हिमांशु ढिल्लों की भारतीय जोड़ी ने 10 मीटर एयर राइफल मिक्स टीम मुकाबले में कांस्य का तमगा जीता है। लोकसभा में पब्लिक इम्तिहानात में गलत तौर तरीकों की रोकथाम से मुतालिक तरमीमी बिल 2026 पर बहस जारी है। ये बिल पब्लिक इम्तिहानात में गलत तौर तरीकों की रोकथाम से मुतालिक कानून 2024 में तरमीम करेगा। यह कानून सख्त जुर्मानों जैसे 10 साल तक की कैद, 10 करोड़ रुपए तक के जुर्माने और कसूरवार करार दिए गए मुजरिमों की जायदाद जब्त करने जैसे इसमें अहम इल्तजाम का इजाफा करेगा। अगले अवामी शिकायत और पेंशन के वजीर डॉ जितेंद्र सिंह ने बिल पेश करते हुए कहा कि वजीर आजम नरेंद्र मोदी ने पेपर लीक के हालिया वाकयात का नोटिस लेते हुए फैसला किया है कि इम्तिहानात में गलत तौर तरीकों की रोकथाम के लिए कानूनी फ्रेमवर्क को मजीद मुस्तहकम करने की जरूरत है। डीएमके के दयानिधि मारन ने बहस में हिस्सा लेते हुए दावा किया कि नेशनल एलिजिबिलिटी कम एंट्रेंस टेस्ट नीट मरकजी मौजू है जो यकसा नहीं है और तलबा मुखालिफ है। कांग्रेस रुकन पार्लियामेंट प्रियंका गांधी वाड्रा ने हुकूमत पर तलबा के मफादात के तहफ्फुज में नाकाम रहने और निजाम तालीम को कमजोर करने का इल्जाम लगाया। उन्होंने हुकूमत से मुतालबा किया कि वह तलबा से किए गए वादों को पूरा करे। मोहतरमा गांधी ने मजीद कहा कि नौजवान निजामे तालीम में अपना एतमाद बहाल करने के लिए मुजाहरे कर रहे थे और जवाबदेही तय करना चाहते थे। राज्यसभा की कार्रवाई नीट मामले पर तलबा के मुजाहिरों के दौरान मुबैना पुलिस कार्रवाई पर अपोजिशन के हंगामे के बाद दिन भर के लिए मुलतवी कर दी गई। पहली मरतबा मुलतवी होने के बाद राज्यसभा की कार्रवाई जब दोपहर 2 बजे दोबारा शुरू हुई तो मरकजी वजीर जीतन राम मांझी ने माइक्रो स्मॉल और मीडियम एंटरप्राइजेस डेवलपमेंट तरमीम बिल 2026 पेश किया। सुप्रीम कोर्ट ने आज कहा है कि नीट पेपर लीक के खिलाफ हालिया मुल्कगीर एहतजाज के दौरान तलबा और पुलिस एहलकारों के जख्मी होने के इल्जाम की मुकम्मल मुनसिफाना और गैर जानबदाराना तहकीकत जरूरी है। अदालत उज़्मा ने यह भी हिदायत दी है कि एहतजाज के दौरान गिरफ्तार किए गए ऐसे कम उम्र तलबा जिनका कोई साबिका मुजरिमाना रिकॉर्ड नहीं है उन्हें रिहा किया जाए। सुप्रीम कोर्ट ने हुक्काम को हिदायत दी है कि एहतजाज से मुतालिक तमाम इलेक्ट्रॉनिक और डिजिटल शवाहिद महफूज रखे जाएं। चीफ जस्टिस सूर्यकांत की सरबराही में 3 रुकनी बेंच उन दरख्वास्तों की समाप्त कर रही थी जिनमें एहतजाज के दौरान पुलिस की जानिब से मुबैना तौर पर जरूरत से ज्यादा ताकत इस्तेमाल करने का इल्जाम लगाया गया है। अदालत आलिया ने कहा कि तहकीकात में उन 200 से ज्यादा जख्मी पुलिस एहलकारों के अहल खाना के खदशात को भी मलहूज़ खातिर रखा जाना चाहिए। सुप्रीम कोर्ट ने उन तमाम रियासतों को जहां एहतजाज हुए हिदायत दी है कि वह एहतजाज से मुतालिक सीसीटीवी फुटेज, ड्रोन रिकॉर्डिंग, बॉडी कैमरों की फुटेज, वायरलेस मवासलाती रिकॉर्ड, पीसीआर लॉग्स और दीगर तमाम डिजिटल शवाहिद महफूज रखें। अदालत आलिया ने यह भी हुक्म दिया है कि एहतजाज करने वाले तलबा से मुतालिक इकट्ठा किया गया तमाम डिजिटल डेटा महफूज रखा जाए ताकि उसे अवामी सतह पर जारी किया न जाए।
بینچ نے دلی حکومت کو درج ایف آئی آر کی تحقیقات جاری رکھنے کی اجازت دی، لیکن یہ بھی واضح کیا کہ عدالتی کاروائی مکمل ہونے تک احتجاج کرنے والے طلبہ کے خلاف کوئی سخت کاروائی نہ کی جائے۔ مہاراشٹر کے وزیر اعلی دیویندر فڈنویس نے داخلی امور کے ریاستی محکمے کو ہدایت دی ہے کہ وہ نیٹ پیپر لیک معاملے پر ریاست بھر میں حال ہی میں مظاہرہ کرنے والے طلبہ کے خلاف سبھی درج معاملے واپس لے لے۔ ایف آئی آر واپس لینے کا عمل متعلقہ عدالتوں سے اجازت ملنے کے بعد شروع ہوگا۔ ممبئی، پونے، ناگپور اور چھترپتی سمبھاجی نگر جیسے اہم شہروں میں احتجاج ہوئے تھے۔ یہ قدم مرکز کی اس گارنٹی سے مطابقت رکھتا ہے کہ مظاہروں میں شامل طلبہ کے خلاف کوئی قانونی کارروائی نہیں کی جائے گی۔ بہار اور آسام کی ریاستی حکومتوں نے ان لوگوں کے خلاف معاملات اور دیگر قانونی کارروائی واپس لینے کا فیصلہ کیا ہے جو مبینہ طور پر نیٹ یو جی امتحانات میں بےضابطگیوں کے سلسلے میں احتجاج میں شامل ہوئے تھے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ صدر جمہوریہ دروپدی مرمو نے آج اپنی صدارت کے 4 سال مکمل ہونے کے موقع پر راشٹرپتی بھون میں کتابوں کے اجرا کی خصوصی تقریب کی صدارت کی۔ اس موقع پر نائب صدر جمہوریہ سی پی رادھا کرشنن نے 5 یادگاری کتابوں کا اجرا کیا۔ اپنے خطاب میں صدر جمہوریہ نے کہا کہ صدر کا آئینی عہدہ محض ایک اعزاز نہیں بلکہ ایک بہت بڑی ذمہ داری ہے۔ انہوں نے کہا کہ راشٹرپتی بھون تک پہنچنا ان کے ذاتی خوابوں سے بڑھ کر ہے۔ حکومت نے 1 اگست سے 30 نومبر تک ملک بھر میں چینی کے تاجروں کے لیے اسے ذخیرہ کرنے کی حد مقرر کرنے کا فیصلہ کیا ہے۔ صارفین کے امور، خوراک اور سرکاری نظام تقسیم کی وزارت کے مطابق اس اقدام کا مقصد ذخیرہ اندوزی کو روکنا، قیاس آرائی پر مبنی تجارت کی حوصلہ شکنی کرنا اور مناسب قیمتوں پر چینی کی مسلسل دستیابی کو یقینی بنانا ہے۔ بھارت نے پاکستان کے زیر قبضہ جموں کشمیر میں نام نہاد قانون ساز اسمبلی انتخابات کو پاکستان کے غیر قانونی قبضے سے دنیا کی توجہ ہٹانے اور خطے میں انسانی حقوق کی سنگین خلاف ورزیوں کو چھپانے کی ایک کوشش قرار دیا ہے۔ آج دوپہر نئی دلی میں میڈیا کو تفصیل بتاتے ہوئے وزارت خارجہ میں ترجمان رندھیر جیسوال نے انتخابات کو محض دکھاوا قرار دیا۔ کل راولاکوٹ میں جوائنٹ عوامی ایکشن کمیٹی کی جانب سے منعقدہ ایک طویل مارچ کے دوران پاکستانی سیکورٹی فورسز نے مظاہرین پر فائرنگ کی، جس کے بعد پاکستان کے زیر قبضہ جموں کشمیر میں کم سے کم 20 افراد ہلاک اور متعدد دیگر زخمی ہو گئے۔ خبروں کے مطابق کئی زخمیوں کی حالت نازک ہے، جس سے ہلاک ہونے والوں کی تعداد بڑھنے کا خدشہ ہے۔ صنعتی پیداوار کے اشاریے کے ذریعے اندازہ لگائے جانے کے بعد بھارت کی صنعتی پیداوار اس سال جون کے مہینے میں 23 مہینوں کی بلند ترین سطح 7.3% ہو گئی ہے۔ حکومت کی جانب سے آج جاری کیے گئے عدد شمار کے مطابق 4 اہم شعبوں نے جون میں مثبت نمو کا مظاہرہ کیا ہے۔ اوڈیشہ میں مانسون کی شدید بارش کے پیش نظر ریاست بھر میں اہم دریاؤں میں طغیانی آنے کے بعد سیلاب کی ہنگامی صورتحال پیدا ہو گئی ہے۔ بہترانی دریا خطرے کے نشان سے اوپر بہ رہا ہے، جبکہ مہاندی میں بھی پانی کی سطح بڑھ گئی ہے، جس کی وجہ سے اس سے متاثر ہونے والے اضلاع میں تشویش میں اضافہ ہو گیا ہے۔ آئی ایم ڈی نے 4 اضلاع کے لیے ریڈ الرٹ اور دیگر 13 کے لیے اورنج الرٹ جاری کیا ہے اور حساس مقامات پر ہنگامی صورتحال سے نمٹنے والی فورس تعینات کر دی گئی ہے۔ ریاست کیرلم کے 10 ضلعوں میں بھی شدید بارش سے متعلق یلو الرٹ جاری کیا گیا ہے۔ اس دوران بھارتی موسمیات محکمہ آئی ایم ڈی نے آئندہ 2 روز کے دوران چھتیس گڑھ، مشرقی مدھیہ پردیش اور ودربھ میں انتہائی شدید بارش کے لیے ریڈ الرٹ جاری کیا ہے۔ شوٹنگ میں آج چین کے ہانگزو میں جاری آئی ایس ایس ایف عالمی کپ میں 10 میٹر ایئر رائفل مکس ٹیم مقابلے میں سونا متم ماسکر اور ہمانشو ڈھلوں کی بھارتی جوڑے نے کانسے کا تمغہ جیتا۔ آخر میں خاص خبریں ایک بار پھر۔ لوک سبھا میں اس بل پر بحث جاری ہے جس میں پیپر لیک معاملے میں سخت سزائیں اور فاسٹ ٹریک عدالتوں کے قیام کی تجویز ہے۔ سپریم کورٹ نے نیٹ پیپر لیک کے خلاف احتجاج کے دوران گرفتار کیے گئے کم عمر طلبہ کی رہائی کا حکم دیا ہے۔ مہاراشٹر، بہار اور آسام کی حکومتوں نے طلبہ کے خلاف درج معاملات واپس لینے کا حکم دیا ہے۔
پاکستان کے زیر قبضہ جموں کشمیر میں مظاہرین پر فائرنگ کے دوران 20 افراد ہلاک ہو گئے. بھارت نے کہا ہے کہ پاکستان کے زیر قبضہ جموں کشمیر میں نام نہاد اسمبلی انتخابات اس کے غیر قانونی قبضے کو چھپانے کے لیے محض ایک دکھاوا ہے. اس کے ساتھ ہی خبروں کا یہ بلٹن